0: आजमाइश थी,
1: वो सिर्फ
0: और
1: एक आजमाइश
0: एक आजमाइश थी, और वो देख रहे थे कि ये मेरे लिए कितना
1: कितना
0: जानिसारी कर रहे हैं या कुर्बान कर रहे हैं। जी मुमताज साहिबा, ये आपने जो अभी जिक्र किया कि शैतान ने उन्हें बहकाया, इंसान जब कुछ करना चाहता है तो हमारे साथ शैतान हर वक्त रहता है, यानी हमारा नफ्स भी एक तरह से शैतान का ही काम करता है, तो उसको हम करते हैं काबू, क्योंकि आज के दौर में जब हम चाहते हैं कि कोई चलें या अच्छी दीन पर करें तो शैतान जरूर आता है।
1: तो
0: इस पर
1: मैं
0: आप क्या कहेंगे?
1: उसके लिए मैं यही कहूंगी कि हम पुरानी जो हमारे पैगंबर हैं, हमारा कुरान है, इसको पढ़ें, देखें और इसको समझें कि कैसी कैसी बीवियां गुजरी और उन्हें सबर और तहमल किया। और उसके लिए यही है कि हमें झूठ नहीं बोलना।
0: जी
1: जब झूठ और अजियारी मक्कारी हमारे अंदर नहीं होगी तो इंशाल्लाह हमारी नफ्स पे हमें कंट्रोल होगा, जो कि आज के दौर में ज़्यादा है। तो इसलिए हमें ज़रूरी है कि अपनी नफ्स पे कंट्रोल करें, और जिसने नफ्स पे कंट्रोल कर लिया वो कामयाब हो गया। क्योंकि जब बीवी हाजरा ने, देखिए, अपनी औलाद को भेज दिया, नफ्स पे कंट्रोल किया, शैतान ने बहकाया, उसके बावजूद उनका यकीन पक्का
0: पक्का
1: था,
0: था।
1: क्योंकि अल्लाह का हुक्म जो है वो सच्चा है और उनका हुक्म ऐसे ही नहीं है। क्योंकि एक माँ प्यार करती है अपनी औलाद से और अल्लाह अपनी
0: औलाद
1: बंदों
0: से
1: से
0: 70 गुना ज्यादा प्यार
1: सत्तर
0: करता
1: गुना
0: है।
1: तो
0: जी
1: आप मेरा अल्लाह मेरे लिए कोई ज्यादती नहीं कर
0: नहीं
1: सकता,
0: करेगा, ये
1: क्योंकि
0: यकीन होना चाहिए,
1: बिल्कुल
0: तभी इंसान आगे बढ़ सकता
1: जी
0: है।
1: जी
0: गौसिया, भी यही बात हम आपसे पूछेंगे कि आज के जो वालदेन हैं, कि वो भी बीबी हाजरा जैसे उन्होंने तरबियत दी अपने बेटे को, वही आज के बच्चों में तरबियत हासिल कर सकें बच्चे, तो उनके लिए क्या करना चाहिए?
2: तो मैं इसके लिए यही कहूंगी, जैसा कि अभी मुमताज साहिबा ने कहा कि सबसे पहली चीज है सच बोलना, हलाल कमाई खिलाना, नमाज की तलकीन करना, मदारिस में उन्हें भेजना, और दीन के बारे में जानकारी खुद भी देना और मदरास के ज़रिए उन तक दीन की जानकारी पूरी
0: पूरी
2: पहुँचे,
0: पहुंचाना।
2: और कुरान को भी तर्जुमे के साथ पढ़ें ताकि उन्हें ये पता चल सके कि दीन हमारा क्या है, दीन कितना आसान है। दीन को आसान बनाने के लिए हमारे पैगंबरों ने कितनी कितनी तकलीफ़ें उठाई हैं,
0: जी
2: कितनी कितनी दिक्कतें उठाई हैं, कितनी कितनी परेशानियाँ उठाई हैं। अब जैसा कि हज़रत हाजरा, अम्मा हाजरा का जिक्र आ रहा है, तो अम्मा हाजरा को किस तरह हज़रत इब्राहिम खलीलुल्लाह बयाबान जंगल में छोड़ आए
0: छोड़
2: थे,
0: के आए थे। जी
2: जबकि उनके पास ना कोई साया था, ना कोई साथ था, सिर्फ माँ और बेटे थे, वो नन्ना सा बच्चा, और वो अकेली बियाबान जंगल में छोड़ दिया उन्हें, जबकि उनके पास कोई ऐसा साजो सामान भी नहीं था, थोड़ी सी खजूरें थी, थोड़ा सा पानी था। आपको ऐसे मैदान में तपती हुई रेत में धूप में छोड़ दिया उन्हें अकेला, और जब जाने लगे तो अम्मा हाजरा क्या कह रही हैं हजरत इब्राहिम खलीलुल्लाह से, क्या आप हमें क्यों छोड़े जाते हैं ऐसे
0: जी
2: जंगल में, क्यों किसके सहारे छोड़े जाते
0: जी
2: हैं? तो इब्राहिम खलीलुल्लाह क्या कहते हैं? अल्लाह के सहारे।
0: अल्लाह के सहारे।
2: और तो मेरा अम्मा हाजरा क्या कह रही हैं कि क्या ये अल्लाह का हुक्म है? अगर ये अल्लाह का हुक्म है तो आप बेफिक्र होकर
0: फिर
2: जाइए।
0: जाइए, बिल्कुल
2: और बेफिक्र होकर वो गए, वाकई ये था तकवा, ये था ईमान, और ये था यकीन।
0: यकीन।
2: यकीन इतना मजबूत कि अल्लाह का जब हुक्म हुआ है हमारे लिए इस बियाबान जंगल में, तो वो हमारे लिए खुद इंतजाम करेगा,
0: करेगा
2: और बेशक अल्लाह ने इंतजाम किया। और वो पानी खत्म हुआ, खजूरें खत्म हुई, प्यास से इस्माइल सबीलुल्लाह की जबान तड़कने लगी और आप परेशान होने लगी। आप कितना परेशान होकर सफा मरवा पे दौड़ती थी, 7 मरतबा जाती थी और फिर दौड़ कर आ जाती थी, बच्चे का ख्याल आता था कि अरे कहीं ऐसा ना हो कोई मेरा बच्चे को कुछ हो जाए, फिर जाती थी, फिर
0: जी
2: दौड़ कर आती थी, फिर जाती थी। इसी तरह उन्होंने 7 चक्कर
0: जी
2: लगाए।
0: और अल्लाह ताला को यही उनकी अदा
2: उनकी
0: इतनी
2: अदा,
0: पसंद थी कि
2: यही
0: वो
2: अदा,
0: आज तक के लिए उन्होंने, अल्लाह
2: उनके
0: पाक ने सुन्नत उनकी फर्ज कर दी। जी
2: 7 चक्कर उनके अल्लाह ताला को इतने पसंद आए कि उनके बेटे की एड़ियां रगड़ने से
0: जी
2: चश्मा जमजम जारी
0: जमजम हो
2: कर दिया,
0: गया, जो आज तक सब उससे फैजियाब हो
2: और
0: रहे
2: उस
0: हैं। जी
2: चीज को ता कयामत रहती
0: दुनिया
2: दुनिया तक
0: तक
2: के लिए कायम कर
0: कर दिया।
2: दिया।
0: जी
2: क्योंकि ये अदा उनकी इतनी पसंद आई थी
0: कि वो
2: कि
0: आज
2: बहुत
0: तक जी
2: ज्यादा।
0: हज का एक खास रुकन कर दिया
2: बेशक
0: इसको।
2: बेशक
0: जी
2: बेशक
0: मुमताज भी, आप कुछ कहना चाह रही हैं
1: जी
0: इस बारे
1: जी
0: में?
1: मैं ये
0: बताइए।
1: कहना चाहूंगी कि देखिए, उनकी तगवे से और उनकी से आज وہاں شہر آباد ہو گئے
0: جی.
1: اس جنگل میں جہاں کوئی
0: جو ریگستان تھا, عرب کا ریگستان جس کے اندر بیابان اور سب, اس کے اندر
1: شہر آباد ہو گئے اور لوگ رہنا شروع ہو گئے, ان سے پوچھتے اور وہاں پر بس جاتے. تو وہ تھی ایک عورت, عورت کا اتنا بڑا مقام اللہ پاک نے اسی لیے رکھا کہ دیکھیے اس کے قدموں کے نیچے جنت بنا دی, کیونکہ اس کا تقویٰ, کیونکہ ایک عورت ایسی چیز ہے کہ اگر نیک اور تعلیم یافتہ اچھی عورت ہے تو سمجھ لیں کہ ایک پورا
0: معاشرہ سمجھ جاتا ہے, معاشرہ سمجھ جاتا ہے. یہی بات میں توبہ صاحبہ آپ سے کروں گی کہ وہ کیا چیز تھی جو اتنی مضبوط انہیں اپنی جگہ پر قائم رکھی ہوئی تھی اماں ہاجرہ کو, کہ انہوں نے سب کچھ ایک طرف, دنیا ایک طرف, ہر چیز ایک طرف اور اللہ کا حکم ایک طرف, اور پھر اس کے بعد انہوں نے جو اور اللہ کا حکم کو پورا کیا اور اس کے بعد جو ان کو اس کا پھل ملا, تو وہ چیز کیا آج کے دور میں ہم لا سکتے ہیں؟ ذرا آپ اس بارے میں بتائیے.
3: وہ ان کا اللہ پہ تقویٰ تھا, توکل, اور اللہ تعالیٰ سے امید تھی
0: بے شک,
3: جو انہوں نے اللہ تعالیٰ پہ بے پناہ رکھی تھی. آج کے دور میں شاید مجھے نہیں لگتا اماں ہاجرہ جیسی ہم ان کے جیسے بن سکتے ہیں,
0: نہیں سکتا بالکل,
3: وہ تو ناممکن سی بات ہے, لیکن پھر بھی ہم کوشش کر سکتے ہیں
0: کہ
3: اللہ تعالیٰ سے ان کے جیسی امید اللہ سے رکھیں. کسی بھی پریشانی میں, کسی بھی مشکل میں ہم اللہ سے امید نہیں چھوڑنا, ہمیں اللہ سے امید نہیں چھوڑنی چاہیے. اگر ہمارے اوپر کوئی پریشانی آ جاتی ہے تو ہمیں صبر اور تحمل اور اللہ سے امید بنائے رکھ برقرار بنائے رکھنی چاہیے, اور یہی جذبہ ہمیں اپنے بچوں میں بھی لانا چاہیے
0: جی,
3: کہ ان کے اندر بھی یہی چیز برقرار رہے, کیونکہ وہ اگر اپنے والدین میں, اپنی ماؤں میں یہ چیز دیکھیں گے تو کل کو ان کے اندر بھی
0: تو آنے والی نسلیں بھی سنورتی جائیں گی, صبر
3: اور تحمل برقرار رہے گا
0: بالکل, اور اس طرح سے ایک نیا معاشرہ اور ایک اچھا معاشرہ بنے گا جس کی دور دور تک ہماری پہچان ہوگی. غوثیہ صاحبہ, عید الاضحیٰ جو کہ عربی کا لفظ ہے اور اس کا مقصد ہے قربانی کا,
1: بے شک,
0: تو عید الاضحیٰ کا موقع جو ہے ایک بہت خوشی کا موقع ہے اور اس کے بہت سے ارکان بھی ہیں, تھوڑا سا اس پر وضاحت کریے آپ.
2: دیکھیے یہ جو ہے عید الاضحیٰ
0: جی,
2: یہ ابراہیم خلیل اللہ کی تربیت ہے
0: جی,
2: جس پہ ہمیں صبر کرنا ہے, اور اسماعیل ذبیح اللہ کا تحمل ہے جس پہ ہمیں کام کرنا ہے, کہ ہمیں اگر مان لیجئے خواہشات اور اللہ کے حکم میں سے دو ٹکراؤ ہو جائے, خواہشات اور اللہ کا حکم, تو ہمیں اپنی خواہشات کی قربانی کرنی چاہیے
0: بے شک,
2: اور اگر مان لیجئے کوئی ایسا معاملہ ہے کہ بھئی برداشت نہیں ہو رہا, تو اللہ سے کہیے کہ اللہ تو بڑی طاقت والا ہے, نیکی کرنے کی طاقت اور گناہ سے بچنے کی توفیق صرف تو ہی دے سکتا ہے. تو قربانی کا مطلب یہ نہیں ہے خالی کہ جانور ذبح کر دیا ہم نے, نہیں, ہمیں اپنے نفس کی قربانی دینی ہے, اپنے جذبات کی قربانی دینی ہے, ہمیں اپنے
0: خواہشات کی قربانی
2: دینی
0: بے شک بے شک. یہی بات میں ممتاز صاحبہ آپ سے کروں گی کہ قربانی کیا ہے, قربانی کیا صرف جانوروں کو ذبح کرنا ہے یا اس کے پیچھے کچھ اور مقصد ہے؟
1: دیکھیے میں غوثیہ صاحبہ کی بات سے سہمت ہوں کہ اپنے جذبات کو قربان کرنا اور سیدھے راستے پر لانا, اپنے بچوں کو بھی بتانا. آج دیکھیں فل منڈی لگی ہوئی ہے, بکرے ہو رہے ہیں, یہ وہ, تو ہمیں اس پہ یہی اپنے بچوں کو تربیت کرنی ہے کہ بیٹا دیکھو قربانی خالی جانور ذبح کرنا نہیں ہے, ہمیں اپنے غیر ضروری جو جذبات ہیں ان کو قربان کرنا ہے اور صحیح راستے پر ہمیں لے کر آنا ہے, اور اپنے بچوں کو بتانا ہے کہ ذبح ہم نے اس لیے نہیں کیا کہ یہ ایک چیز ہے, ہمیں پوری چیز بتانی کہ یہ حضرت ابراہیم خلیل اللہ کی سنت ہے, حضرت اسماعیل نے ایسے مانا کیونکہ ایک مانا ان کی تربیت.
2: کچھ کہنا چاہوں گا.
0: ہاں بالکل صحیح کہا آپ نے, کیونکہ اس کے پیچھے جو ہے وہ کچھ اور مقصد ہے, وہ خدا تک رسائی ہے جو جانوروں سے نہیں بلکہ انسان کا تقویٰ ہے, پرہیزگاری ہے اور حسن نیت ہے جو وہاں پہنچتی ہے.
2: بے شک, سچ بات, اللہ تعالیٰ کو گوشت نہیں چاہیے
0: جی, وہ کچھ اور ہے
2: بے شک
0: جو ہمارے لیے ہے.
2: بے شک.
0: اس پر توبہ کلیم صاحبہ آپ کیا کہیں گی؟
3: قربانی صرف گوشت یا مطلب ہمیں قربانی اپنی خواہشوں کو,
0: برائیوں
3: کو قربان کرنا بھی قربانی ہی
0: قربانی ہے.
3: عید الاضحیٰ کا مطلب ہمیں غریبوں کے ساتھ یا مسکینوں کے ساتھ
0: ہمدردی
3: کرنا, ان کا ساتھ دینا, یہ بھی ہم اسی قربانی کا ایک حصہ ہے
0: جی. اس کے پیچھے جو مقصد ہے وہ تو آپ نے بتایا، لیکن جو اس کے پیچھے ایک دن پہلے ہم حج کا ارکان ادا کرتے ہیں اس کے بارے میں تھوڑا بتائیے، کیا کہیں گی کہ وہ کیوں کیا جاتا ہے؟ صاحبہ آپ بتائیے.
1: اللہ تبارک تعالیٰ سے حکم ہوا کہ ابراہیم اور میں آواز دو

0: ये आकाशवाणी है, खबरों के साथ मैं शगुफ्ता यास्मीन। वजीर दाखला अमित शाह ने मुल्क में गैर कानूनी इमिग्रेंट्स का पता लगाने और उन्हें वापस भेजने के सरकार के अहद को दोहराया है। कर्नाटक के वजीर आला सिद्धारमैया ने इस्तीफा दे दिया है और कहा है कि वो रियासत में सरगर्म सियासत में शामिल रहेंगे। मरकज ने प्रधानमंत्री आवास योजना ग्रामीण के तहत 12 रियासतों के लिए 10,000 करोड़ रुपए से ज्यादा जारी किए हैं। नामवर उर्दू शायर बशीर बद्र का भोपाल में 91 साल की उम्र में इंतकाल हो गया है। भारतीय महकमे मौसमियात ने शिमाल मगरबी भारत के कई हिस्सों में गर्मी का जोर कम होने की पेशगोई की है। कौमी राजधानी खत्ते में आज शाम बारिश हुई और गरज चमक के साथ छींटे पड़े। और वियतनाम में 17 साल तक की उम्र के पहलवानों की एशियाई कुश्ती चैंपियनशिप में 2 भारतीय पहलवान सेमीफाइनल में पहुंच गए हैं। अब खबरें तफसील से। उमूर दाखला और इमदाद बाहमी महकमे के मरकजी वजीर अमित शाह ने मुल्क में हर गैर कानूनी इमिग्रेंट का पता लगाने और उसे उसके वतन वापस भेजने के सरकार के पुख्ता अहद को दोहराया है। वो आज गांधीनगर लोकसभा हलके में 340 करोड़ रुपए मालियत के मुख्तलिफ तरक्याती प्रोजेक्टों का इफ्तिताह और संगे बुनियाद रखने के बाद एक अवामी रैली से खिताब कर रहे थे।
1: घुसपैठिए को देश के बाहर निकालना, ये हमारी सरकार का संकल्प है और इसके लिए नरेंद्र मोदी जी ने एक डेमोग्राफी चेंज कमिटी बनाने का निर्णय किया है। ये हाई पावर कमिटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की चिंता करेगी और इसके लिए कोई कानून बनाने की जरूरत है तो इसकी भी चिंता करेगी।
0: जनाब अमित शाह ने वीर सावरकर के यौम पैदाइश के मौके पर उनकी खिदमात को भी याद किया। कर्नाटक में सबसे तवील अरसे तक वजीर आला के ओहदे पर फायज रहने वाले सिद्धारमैया ने आज बेंगलुरु में गवर्नर के दफ्तर को अपना इस्तीफा पेश कर दिया। इससे कबल उन्होंने अपने काबीना साथियों के साथ नाश्ते पर मीटिंग की थी। बाद में नामानिगारों से खिताब करते हुए डीके शिव कुमार का नाम लिए बगैर उन्होंने गवर्नर मौसूफ से कहा कि रियासत में वजीर आला के ओहदे की जिम्मेदारी संभालने के लिए नामजद वजीर आला को मदऊ किया जाए। मजीद तफसील हमारे नामानिगार से।
2: दो मरतबा के वजीर आला और दो मरतबा के अपोजिशन रहनुमा सिद्धारमैया ने आज अपने ओहदे से इस्तीफा दे दिया। उन्होंने 17 रियासती बजट पेश किए थे। उन्होंने रियासत में आइंदा तहरीक शुरू की थी जो पसमानदा तबकों और अकलियतों की नुमाइंदा थी। सिद्धारमैया ने पार्टी हाईकमान की मर्जी के मुताबिक इस्तीफा दिया है। आज आइंदा ग्रुपों की तरफ से इस्तीफे के खिलाफ रियासत के बहुत से इलाकों में मुजाहरे किए गए। दूसरी तरफ डीके शिव कुमार के हामियों ने खुशी मनाई। सिद्धारमैया और डीके शिव कुमार दोनों ही कानून साज पार्टी के एक नए रहनुमा को चुनने और काबीना में इम्कानी रद्दोबदल के मजीद इकदाम पर बातचीत के लिए दिल्ली आ रहे हैं। बेंगलुरु से सुदिंद्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं तौहीद हक्कानी।
0: देही तरक्यात के वजीर शिवराज सिंह चौहान ने वीडियो कॉन्फ्रेंसिंग के जरिए प्रधानमंत्री आवास योजना ग्रामीण के तहत 12 रियासतों के लिए 10,000 करोड़ रुपए से ज्यादा जारी किए हैं। इन रियासतों में असम, छत्तीसगढ़, गुजरात, हरियाणा, हिमाचल प्रदेश, झारखंड, कर्नाटक, केरला, पंजाब, राजस्थान, तमिलनाडु और उत्तर प्रदेश शामिल हैं। इस मौके पर इजहार ख्याल करते हुए जनाब चौहान ने कहा कि वजीर आजम नरेंद्र मोदी ने इस बात को यकीनी बनाने का तहैया कर रखा है कि मुल्क में कोई भी गरीब आदमी कच्चे मकान में न रहे। उन्होंने बताया कि प्रधानमंत्री आवास योजना ग्रामीण के तहत 3,91,00,000 मकानों को पहले ही मंजूरी दी जा चुकी है जबकि निशाना 4,95,00,000 मकानों का है। जनाब चौहान ने कहा कि 3 करोड़ से ज्यादा मकानों की तामीर का काम मुकम्मल हो गया है। वजीर मौसूफ ने कहा कि मरकजी सरकार बहबूद की मुख्तलिफ स्कीमों को मरबूत करके देही इलाकों के कुनबों के मयार जिंदगी को बेहतर बनाने के लिए लगातार काम कर रही है। खवातीन को बाख्तियार बनाने को उजागर करते हुए मरकजी वजीर ने कहा कि प्रधानमंत्री आवास योजना ग्रामीण के तहत जिन मकानों को मंजूरी दी गई है उनमें से तकरीबन 75% मकान या तो खवातीन के नाम पर हैं या मुश्तरका मिल्कियत में हैं। صدر جمہوریہ دروپدی مرمو نے پولیس فورس پر زور دیا ہے کہ وہ کمزور طبقوں، خاص طور پر خواتین، غریبوں اور بچوں کے معاملات سے نمٹتے وقت حساس اور ایسا رویہ اختیار کرے جس سے شہریوں کو اور زیادہ مرکزی حیثیت حاصل ہو۔ محترمہ دروپدی مرمو آج صبح گینگٹوک میں النکرن پریڈ کے دوران سکم پولیس کو صدر جمہوریہ کے پولیس پرچم سے سرفراز کرنے کے بعد اظہار خیال کر رہی تھیں۔ انہوں نے امن و قانون برقرار رکھنے اور قدرتی آفات سے پیدا حالات سے نمٹنے میں سکم پولیس کے رول کی ستائش بھی کی۔
3: پولیس ویوستھا کو ادھک سٹیزن فرینڈلی بنایا جانا چاہیے تاکہ سامان لوگ بنا بھئے کے اپنی سمسیا درج کرا سکے۔ مہیلاؤں، بچوں اور کمزور ورگوں کے پرتی سمویدنشیل ویوہار کو بھی پراتھمکتا دینی چاہیے۔ سائبر کرائم، آن لائن فراڈ، ہیکنگ اور ڈیپ فیک جیسی نئی چنوتیاں سامنے آ رہی، ان نئی چنوتیوں سے نپٹنے کے لیے پولیس کو لیٹسٹ ٹیکنالوجی، سائبر سیکورٹی اور ڈیجیٹل انویسٹیگیشن میں دکھ بنانا ہوگا۔
0: ادھر سکم کو الاس پہل کے تحت مکمل طور پر خاندہ ریاست ہونے کا باضابطہ طور پر اعلان کیا گیا ہے۔ نائب صدر جمہوریہ سی پی رادھا کرشنن کل سے کرناٹک، گوا اور کیرلم کے 3 دن کے دورے پر رہیں گے۔ وہ کل بنگلورو میں آرٹ آف لیونگ فاؤنڈیشن کے 45 سال مکمل ہونے کی عالمی تقریب میں شرکت کریں گے۔ بعد میں جناب رادھا کرشنن کرناٹک کے دیونگیرے میں بی ڈی ٹی یونیورسٹی کے انجینئرنگ کالج کی پلیٹینم جوبلی تقریبات میں شرکت کریں گے۔ ہفتے کے روز جناب رادھا کرشنن پناجی میں گوا کے یوم تاسیس کی تقریبات میں شامل ہوں گے اور سمندری علوم کے سی ایس آئی آر قومی انسٹیٹیوٹ کا دورہ کریں گے۔ نائب صدر اتوار کے روز کرناٹک میں ہی سری سنتی پارک کا افتتاح کریں گے اور سری کشیتر دھرم ستھل منجو ناتھ سوامی مندر جائیں گے۔ لوک سبھا کے اسپیکر اوم برلا نے آج کہا ہے کہ جمہوریت مذاکرات، بحث و مباحثے، اتفاق رائے اور اختلاف رائے کی اجازت دیتی ہے۔ انہوں نے یہ بات دلی قانون ساز اسمبلی میں 1930 تک مرکزی قانون ساز اسمبلی کی سبھی 407 نشستوں کی کارروائیوں پر مشتمل منفرد 89 جلدوں کا اجرا کرتے ہوئے کہی۔ جناب برلا نے کہا کہ اس مجموعے سے آنے والی نسلوں اور جمہوری اداروں کے لیے ایک بیش بہا رہنمائی فراہم ہوگی۔ انہوں نے کہا کہ یہ حکومتوں کا فرض ہے کہ وہ تاریخ، وراثت اور ان رہنماؤں کی ریکارڈ کی ہوئی تقاریر کا تحفظ کریں جنہوں نے ملک کی آزادی کے لیے جدوجہد کی تھی۔ لوک سبھا کے اسپیکر نے دلی قانون ساز پارٹی کے ودھان چیتنا نام کے ایک پہلے سہ ماہی جریدے کا بھی آغاز کیا۔ پارلیمانی امور کے وزیر کرن رجیجو، دلی کابینہ وزیر پرویش صاحب سنگھ اور دلی قانون ساز اسمبلی کے اسپیکر وجیندر گپتا نے بھی اس تقریب میں شرکت کی۔ ریلوے کے وزیر اشونی ویشنو نے کہا ہے کہ تلنگانہ میں قاضی پیٹ ریل مینوفیکچرنگ یونٹ اگلے 5 سال میں 200 انٹر سٹی ریل گاڑیاں بنائے گا۔ ان ٹرینوں کو کم دوری کے سفر کے لیے پورے ملک میں لگایا جائے گا۔ جناب ویشنو نے ریلوے کے وزیر مملکت رونیت سنگھ بٹو اور اعلی اہلکاروں کے ساتھ میٹنگ میں قاضی پیٹ ریل مینوفیکچرنگ یونٹ کو عملی شکل دینے کے منصوبوں کا جائزہ لیا۔ یہ ریل گاڑیاں تقریباً 300 کلومیٹر تک چلیں گی اور ہر ٹرپ میں یہ کئی جگہ رکے گی تاکہ لوگ قصبوں اور شہروں کے درمیان آسانی کے ساتھ سفر کر سکیں۔ اس طرح ان ٹرینوں کے ذریعے لوگوں کو ایک شہر سے دوسرے شہر میں سفر کے لیے نیا کم خرچ متبادل مل جائے گا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ تحقیقات کے مرکزی بیورو نے ٹویشا شرما کی ساس گری بالا سنگھ کو بھوپال میں گرفتار کر لیا ہے، جو ایک ریٹائرڈ ضلع اور سیشن جج ہیں۔ انہیں ٹویشا شرما کی موت سے متعلق کیس میں گرفتار کیا گیا ہے۔ سی بی آئی کی ٹیم نے ان کی رہائش گاہ پر صبح تقریباً 10:30 بجے پہنچ کر تلاشی لی اور ان سے تقریباً 7 گھنٹے تک پوچھ تاچھ کی۔ اس کے بعد انہیں سہ پہر 5:10 پر گرفتار کر لیا۔ بعد میں انہیں سی بی آئی کی ایک عدالت میں پیش کیا گیا اور اس سے پہلے ان کی طبی جانچ کی گئی۔ یہ گرفتاری مدھیہ پردیش ہائی کورٹ کی طرف سے اس کیس کو تشویشناک بتاتے ہوئے اور جاری تفتیش کے پیش نظر ان کی پیشگی ضمانت منسوخ کیے جانے کے ایک دن بعد کی گئی ہے۔ ٹویشا شرما بھوپال کے کٹارا ہلز علاقے میں 12 مئی کو مشتبہ حالت میں مردہ پائی گئی تھیں۔ ان کے سسرال کے افراد نے اسے خودکشی کا کیس بتایا تھا، جبکہ ٹویشا کے کنبے نے قتل کا الزام عائد کیا تھا۔ جموں کشمیر میں حفاظتی دستوں نے راجوری کے گمبھیر مغلا علاقے میں ڈوریمل کے مقام پر گھنے جنگلوں میں دہشت گردی کی روک تھام سے متعلق ایک کارروائی تیز کر دی ہے۔ اس کارروائی کا یہ چھٹا دن ہے۔ حفاظتی دستوں نے اس علاقے کا محاصرہ کر لیا اور یہاں دہشت گردوں کے چھپنے کی مشتبہ جگہوں پر تازہ فائرنگ کی اور گرینیڈ لانچر سے کئی حملے کیے۔ ابتدائی سراغ رسانی سے معلوم